0: بسم الله الرحمن الرحيم السلام عليكم ورحمة الله وبركاته and welcome back to This Week with Hazur. Earlier this week, Hadr Amir al-Mu'mineen, Ayyadullah Ta'ala Banasrih al-Aziz, graciously granted a mulaqat to a delegation of Wakfino boys from Belgium. In addition, team members of additional Wakalat al-Tasnif from the USA had the blessing of having a mulaqat with beloved Hazur. We begin with Sunday's mulaqat, where Hadrat Khaliful Masih, Ayyadullah Ta'ala Banasrih al-Aziz, graciously granted a mulaqat to Wakfino boys from Belgium.
1: Assalamu alaikum.
2: On the 31st of May, Wakfino from Belgium had the blessing of having a mulaqat with Hazrat Khaliful Masih V, Ayyadullah Ta'ala Banasrih al-Aziz. The Wakfino had travelled especially for the mulaqat, which took place in Islamabad. During the mulaqat, they all had the opportunity to introduce themselves.
3: फिर क्या बनना तुमने?
4: एक जज बनना चाहता
3: हूँ। जज बनना है बैठ जाओ। अच्छी अच्छी बात है। अच्छा फिर इंसाफ करना।
4: जी।
3: लोगों के हक में सही फैसले करना है।
4: जी।
5: मेरा नाम राणा सफीर अली और मैं एक सियासतदान बनना चाहता
3: हूँ। अच्छा झूठ ना बोलना सियासतदान तुम बन जाओ शक। सियासतदान झूठ बड़ा बोलते हैं है? सच के खातिर लड़ना है और हर एक को सच्चाई का पैगाम देना है ठीक है फिर तो तुम सियासतदान बन जाओ तो उससे बेहतर है तुम जो गवर्नमेंट सर्विस है ना ब्यूरोक्रेसी उसमें जाओ पॉलिटिक्स में बाद में आप ही आ जाओ पॉलिटिशियंस को कंट्रोल करने के लिए बेहतर है कि सिविल सर्विस जो होती है ना गवर्नमेंट सर्विस मुस्लिम मिनिस्ट्रीज की उसके लिए पढ़ाई करने की कोशिश करो उसका इम्तिहान दो ठीक है
2: During the mulaqat, the Wakfino were also able to ask questions on a range of religious and contemporary topics.
3: Scientist bano, phir achhi koi aisi cheez ijaad karo, jisse jamaat ko bhi fayda ho, duniya ko bhi fayda ho. Koi tum insaniyat ke liye kaam karoge na scientist banke, to usse phir logon ko pata lagega ki tum Ahmadi ho. Aur jab Ahmadi ho to pata lagega to usse tumhe tabligh ka rasta bhi khulega. Wohi tumhari khidmat hai jamaat ki. इंसानियत की खिदमत कर लो वही जमात की खिदमत है
4: ठीक है
3: साइंसदान को इंसानों का खिदमत गुजार होना चाहिए ठीक है
4: ठीक है मेरा सवाल यह है कि आजकल ADHD और कॉन्सेंट्रेशन की प्रॉब्लम्स बहुत से लोगों में होती है इस सिलसिले में आपकी क्या नसीहत है
3: ज़रा सा कोई बच्चा हाइपर हो जाए ना तो साइकाट्रिस्ट के पास चले जाओ ना तो वो कहते हैं तुम जैसे ADHD हो गया या ऑटिस्टिक हो गया या फलां हो गया इस तरह की बातें करने लग जाते हैं साइकाट्रिस्ट नॉर्मल बच्चे होते हैं एक्टिव भी होते हैं इसलिए बच्चों को नॉर्मल स्कूलों में दाखिल कराना चाहिए और उनको पढ़ने का मौका देना चाहिए माँ बाप को और तुम्हें फिक्र नहीं करनी चाहिए बाद में जाके कह देते हैं बाद लोग कि हमें तो बचपन में पता नहीं लगा बड़े हो गए बच्चे भी बड़े हो गए तब डॉक्टर हमें कहता तुम तो ADHD या तुम्हें फलां चीज़ थी डॉक्टरों ने अपना सिर्फ पैसे कमाने का जरिया बनाया और कुछ भी नहीं होता हाँ बहुत कम मरीज होते हैं जिनको होता है उनका इलाज कराना चाहिए तो हाइपर होते हैं कोई बात नहीं पाकिस्तान में दूसरे गरीब मुल्कों में तो पता भी नहीं लगता हाइपर हो रहे हैं बच्चे हैं और पढ़ लिख भी जाते हैं इंजीनियर भी बन जाते हैं डॉक्टर भी बन जाते हैं सब कुछ होता है तो यहाँ यूँ ही कहते रहते हैं ADHD माँ बाप को परेशान करने के लिए कोई एक आधा होता है मरीज़ 100 में से 10 मरीज होते होंगे और 90 को डॉक्टर यूँ ही कह देते हैं कि तुम्हें ADHD है ठीक है परेशान ना हो
6: اللہ تعالیٰ قرآن کریم میں فرماتا ہے کہ وہ شرک کے علاوہ تمام گناہ معاف کرتا ہے میرا سوال یہ ہے کہ بہت بڑے گناہ جیسے کسی کا قتل وغیرہ کیوں معاف ہو سکتے ہیں جبکہ شرک معاف نہیں ہوتا
3: شرک اللہ تعالیٰ کہتا ہے کہ اگلے جہان جا کے نا میں پھر کیونکہ وہ میرے مقابلے پہ آئے تھے نا تو قاتل جو ہے وہ بھی بعض دفعہ شرک کر رہا ہوتا ہے وہ یہ کہتا ہے کہ میں کسی کو مار بھی سکتا ہوں زندہ بھی رکھ سکتا ہوں حضرت ابراہیم کے جو مقابلے میں بادشاہ آیا تھا اس نے بھی یہی کہا تھا ٹھیک ہے اس لیے اللہ تعالیٰ کہتا ہے تم کہتے ہو میں اللہ تعالیٰ کے مقابلے پہ آیا ہوا ہوں اس لیے اللہ تعالیٰ کے مقابلے پہ اگر آؤ گے تو پھر ٹھیک ہے تمہیں معاف نہیں کروں گا میں باقی گناہ جو ہیں دوسرے قتل بھی ہے اگر انسان معافی مانگ لے تو اللہ تعالیٰ معاف کر دیتا ہے ایک شخص تھا اس نے 99 قتل کر دیے پھر اس کو خیال آیا کہ میں معافی مانگوں اللہ تعالیٰ سے وہ معافی مانگنے کے لیے کہ بزرگ کے پاس گیا کس طرح معافی مانگوں انہوں نے کہا کہ تم نے اتنے قتل کر دیے تو معاف نہیں ہو سکتے اس نے اس کو بھی قتل کر دیا 99 سے 100 پورے ہو گئے. اس کے بعد پھر اس نے کہا بخشش کا ذریعہ ایک بزرگ سے پوچھا, اس نے کہا ہاں فلاں جگہ ایک بزرگ ہے اس کے پاس جاؤ, وہ تمہیں بتا دے گا راستہ بخشش کا. تو وہ جا رہا تھا تو راستے میں وہ مر گیا خود بھی. جب مر گیا تو پھر دوزخ کے فرشتے جو جہنم میں لے جانے والے تھے وہ بھی آ گئے, اور جنہوں نے جنت میں لے جانا تھا وہ بھی آ گئے. انہوں نے آپس میں بحث شروع کر دی. جنت والا کہہ رہا تھا کیونکہ یہ نیکی کرنے کی طرف جا رہا تھا, اپنے گناہ معاف کرنے کی سوچ رکھتا تھا, اللہ تعالیٰ کا خوف اس کے دل میں پیدا ہوا, اس لیے